Рядом Бахраман, Шаририк, Оркхель, Мерафон, Татхааня, Митрапон, Пратиогитаун, Мебахагле, Рехи. Форум 23 июня так Душанбе ме бхи джари рехи, джахан бачче, Раждхани ке вибхинна санскрити, санстхаон ор Таджикистан ке сансад ка дора каренге. Ис форум ка удешья санскрити, самвад ор CIS дешон ке юва пратинитхион ке бич мейтрипуран самбандхон ко мазбут карна хе. CIS бачон ка антарраштрийя санскрити ор шейшик форум варш 2013 से किर्गिजिस्तान, रूस, उज्बेकिस्तान और बेलारूस में आयोजित रहा है और साल 2026 में इसकी मेजबानी तजिकिस्तान कर रहा है। شیخ فیصل بن قاسم آل تھانی نے جو خطر ویاپرسان کے عدیاش اور فیصل ہولڈنگ کے ندیشاک مندل کے پرموکے تجکستان راشتری سنگرحالے کا دورہ کیا دورے کے دوران انہوں نے سنگرحالے کی پردرشانی پرچین پرتاتویک وستون تتھا تاجیک لوگوں کی سمرد اتحاسیک و سانسکریتیک وراثت کا اولوکن کیا بعد میں انہوں نے سنگرحالے کی خوچستر کی ویاوستہ اور پردرشانی سامگری کی پرشنسا کی تتھا आगंतुक पुस्तिका में आपने प्रतिक्रिया दर्ज की। प्यारे श्रोताओं, हम आपको याद दिलाना चाहते हैं कि समाचार बहा के बाद आप एक मधुर गीत सुनेंगे। इसके पश्चात हमारी सहयोगी शायरा जी आपके लिए एक विशेष और रोचक रिपोर्ट प्रस्तुत करेंगे। हमारे साथ बने रहिए और रेडियो आवाज़ ताजिक के कार्यक्रम का आनंद लेते रहिए।